0: بڑا نیک طبیعت انسان سے، دانے مزاج سے اور گیانی سے، شاعر سے، کوی سے، ودوان سے، صوفی فقیران دی زیادہ سنگت وچ رہندا سی۔ فقیر طبیعت انسان سے جہاں آ رہا ہے، وڈی پین اس براہ نال بڑا پیار کردے سی اور بڑیاں دعاواں دیندی سی، تو خدا دے مارگ تے چلے ہیں، خدا تینوں اپنے گھر تک پہنچاوے، تینوں پورا بہت حاصل ہوئے۔ پر جد پتہ چلیا بڑی بے دردی نال اورنگزیب نے دارے نو بھی قتل کر دیتا ہے۔ روندی ہوئی آئی اورنگزیب کول، پہلے تے بڑی تاڑنا کیتی، مورکھا تو اے کی کیتا، معصوم بیرا، خدا ترس بیرا، خدا شناس جو سی، اور بڑا فیض دل بندہ، فیاض دل بندہ، بڑا دانی مزاج دا، تو انہوں بھی مار دیتا ہے۔ کہیں اندر اتنا جوش آیا، جہاں آرا نے ہاتھ چک لیا اورنگزیب نو مارن واسطے، اے تو کی کیتا؟ اورنگزیب نے اسے وقت اودی گت پکڑی، گسیٹ کے لے گیا جس کمرے دے چ پیو بند سی، نال دے کمرے چ اونوں بند کیتا۔ 7 سال بچاری جیل دے چ رہی ہے۔ اے کم کوئی او کر سکدا ہے جیہدے کول دل نہیں پتھر ہوئے، جیہدے کول دماغ نہیں صرف جڑ بھوسا ہوئے، کچھ بھی نہیں، کچھ بھی نہیں۔ ایسے منکھاں دا جلدی جنم نہیں آؤں، ہٹلر جیسیاں دا جلدی جنم نہیں آؤں، ہر ناکش جیسیاں دا جلدی جنم نہیں آؤں۔ کتنا موڑ، کتنا چیت، پشوان نو مات کر گیا ہے، 7 سال دے پرہلاد نو، معصوم بچہ ہے۔ ہر ناکش کہندا ہے تو جپیا کر، جل ہر ناکش، تھل ہر ناکش، تاکہ تینوں ویک کے اور بچے بھی جپن، کہ اسی نرنکار کر کے دنیا دے چ جانے جائیے۔ نرنکار ہون دی توفیق منکھ نو نرنکار نے دتی ہے، دھیان نال سننا۔ نرنکار ہون دی امنگ تے تڑپ بھی منک نو دتی ہے۔ منک ایسا جیون چاہندا ہے جہدے چ موت نہ ہوئے، ایسا جیون کیول پرماتما کول ہے جہدے کول موت نہیں۔ منک ایسا رس چاہندا ہے جو کدی بے رس نہ ہوئے، تو ایسا مہا رس تے پرماتما ہی ہے۔ منک ایسا سکھ چاہندا ہے جو کدی دکھ دے چنا بدلے، ایسا سکھ تے کیول پرماتما۔ منک ایسی شکتی چاہندا ہے جو کدی کمزوری دے چنا بدلے، اس مہا شکتی دا نا ہی تے پرماتما ہے، اور کی ہے؟ منک پرماتما ہونا چاہندا ہے، ہونا چاہندا ہے۔ پرماتما ہون دی سوغات پرماتما نے ہر منک نو دتی ہے، ہر ایک نو دتی ہے۔ کس طرح؟ پرماتما ویکھدا ہے، سب کچھ ویکھدا ہے، منک بھی ویکھدا ہے، یہ گل وکھری ہے۔ سب کچھ نو ویکھن دی توفیق نہیں، پر ویکھدا ہے۔ پرماتما سندا ہے، پیکھت سنت سدا ہے سنگے، میں مورکھ جانیا دوری دے۔ سدا ویکھدا پیا، سب نو ویکھدا پیا، سب نو سندا پیا، سدا سندا پیا۔ ٹھاکر ہمرا سد بولنتا، سدا بولدا پیا، اور او دا بول ساری دنیا دے وچ گونج رہا ہے۔ اناہد نا منک بھی سندا ہے، ویکھدا ہے، منک بھی سمجھدا ہے، پر سیمت ہے۔ منک بھی جاندا ہے پر سیمت ہے۔ اے اسیم ہونا چاہندا ہے، اسیم تو کیول پرماتما ہی ہے۔ منک پرماتما ہونا چاہندا ہے، پرماتما ہون دی اس دے اندر بھک ہے، اور انج کہہ لو شاید پرماتما نہیں پائی ہے۔ اور ایسا ہو سکے، پرماتما ہو سکے، ایسی توفیق بھی پرماتما نے دیتی ہے۔ شاید اسے واسطے ظفر کہندا ہے، بنایا اے ظفر خالق نے کب، انسان سے بڑھ کر ملک کو، دیو کو، جن کو، پری کو، اورے گلما کو، منک تو ود परमात्मा ने किसे नो नहीं बनाया, क्योंकि मनुख का ही भविष्य है परमात्मा होना, पशुआं का भविष्य अजय मनुख होना है, बनस्पति का भविष्य अजय पशु होना है, पत्थरां दा भविष्य ते अजे बनस्पति होना है, केवल मनुख दा भविष्य है परमात्मा होना। फरवरी दा महीना पिछलिया, इस साल दे जो लंघे, मैं कानपुर दे सी, सज्जन मित्र नाल सन, अमृत वेले मैं नितनेम पिया करां ते फोन आई दिल्ली तो। मैं खैर होवे सही, ऐ अमृत वेले 4:30 बजे कि कौन फोन करदा। दिल्ली तो एक नौजवान पूछना चाहता है मैनू, कोई मस्कीन जी सुने है तुसी भविष्य वक्ता हो, भविष्य जानते हो? मैं कहां जानना, भविष्य वक्ता भविष्य जानना। कहन लगे कि फिर तुसी आ रहे हो ना दिल्ली? की भाई, संत बाबा अतर सिंह जी की बरसी ते मैं पहुंचना सी, तुसी आ रहे हो? असी पोस्टर पढ़े ने, असी थोड़े कोल आवांगे अपना भविष्य जानने वास्ते। मैं कहा उदो ते गल बहुत लंबी हो जाएगी, बहुत दिन पए ने, मैं थानू हुणे ही भविष्य दस देना, तुसी हुणे ही पुछ लो। कहिंदे हुणे ही दस दोगे, फोन ते दस दोगे? मैं कहा हुणे ही दस दें तो मेरा भविष्य की है? मैं कहा केवल तेरा ही नहीं, तेरे सारे परिवार का, सारे संसार दे मनुखां दा इक्को ही भविष्य है परमात्मा होना, और कोई भविष्य नहीं। चंगा परिवार मिल गया तृप्ति नहीं मिलेगी, चंगा कारोबार मिल गया परेशानियां नहीं जानगी, बड़ी धन संपदा मिल गई, रहन नू उच्चा महल मकान मिल गया बेचैनी नहीं जाएगी, बड़ा बैंक बैलेंस हो गया, नोटां दे अंबार लग गए ने, व्याकुलता नहीं जाएगी, दुख नहीं जाएगा, दुख नहीं जाएगा, बेचैनी नहीं जाएगी, परेशानी नहीं जाएगी, चिंता नहीं जाएगी। ये सब कुछ उदो मिटन गए जिस दिन परमात्मा मिलेगा, उस तो पहले दुख भी बनिया रहेगा, संताप भी बनिया रहेगा कि होया तू चोटी का धनवान हो, दुख भी बनिया रहेगा, चिंता भी बनी रहेगी कि होया तू दार्शनिक ते फिलोसफर हो, दुख भी बनिया रहेगा, कलेश भी बनिया रहेगा कि होया तू बहुत वड्डा शक्तिशाली राजनैतिक हो जाए, धनवान हो जाए, कि होया तेरा महल उच्चा हो गया, मकान बहुत वड्डा हो गया, दिल दी व्याकुलता नहीं जाएगी। ये सब कुछ उस दिन मिटेगा जिस दिन तू परमात्मा हो जाएगा। हर जन ऐसा चाहिए जैसा हरि ही होए, भगत कबीर ऐलानिया कहते ने, बिगड़ियो कबीरा राम धोआई, साच भयो अन कते न जाई। कहिंदा संतां दी संगत विच आपां ऐसे तब्दील होए, की हो गए? सच हो गए। हुण सच ते परमात्मा है, तो कबीर कहिंदे ने होवेगा परमात्मा सच, आपां वी सच हो गए। ध्यान नाल सुनना, बिगड़ियो कबीरा राम दोहाई, साच भयो अन कते न जाई। मैं सच हो गया, अब तो जाए चढ़े सिंहासन, मिले हैं सारंग पानी, राम कबीरा एक भय है कोई ना सके पछानी। मैं कह सारे मनुखां दा एक कोई भविष्य है राम हो जाना, भगवान हो जाना, परमात्मा हो जाना। ते परमात्मा होण दे वसीले परमात्मा ने बख्शे हुए ने, सारियां नू दित्ते हुए ने, सीमत ने, ये असीम हो सकते ने, उन्हों याद कर करके किवें उसनों याद करिए? पहले दर तक पहुंचिए, फिर दर ने ही घर दे प्रवेश करा देना। इतनी सेवा इस वक्त कबूल करनी, प्रवान करनी सारिया का, और मुखी सजना का बार बार धन्यवाद। फुल चुक दी शमा, वाहेगुरु जी का खालसा।
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.
2: ਪੰਜਾਬੀਆਂ ਦਾ ਇੱਕੋ ਇੱਕ ਹਰਮਨ ਪਿਆਰਾ ਗਰੋਸਰੀ ਸਟੋਰ ਫਰੂਟੀ ਕੈਨਾ, ਜਿਨ੍ਹਾਂ ਦੇ ਪ੍ਰਾਈਸਿਸ ਹੋਲਸੇਲ ਨਾਲੋਂ ਵੀ ਘੱਟ ਹਨ। ਫਰੂਟੀ ਕੈਨਾ ਦੀ ਨਵੀਂ ਲੋਕੇਸ਼ਨ ਸਾਊਥ ਸਰੀ ਵਿੱਚ ਖੁੱਲ ਗਈ ਹੈ, 2990152 ਸਟਰੀਟ। ਇਸ ਹਫਤੇ ਦੇ ਲੌਂਗ ਵੀਕਐਂਡ ਸਪੈਸ਼ਲਸ ਹਨ 30 ਜੁਲਾਈ ਤੋਂ 5 ਅਗਸਤ ਤੱਕ। ਲਾਲ ਗੰਡੇ 25 ਪਾਉਂਡ ਦਾ ਬੈਗ 19.98 ਦਾ, 4 ਕਿਲੋ ਟੈਲਫੋਰ ਮੈਂਗੋਜ 15.99 ਦਾ ਬਾਕਸ, ਅਤੇ ਬਿਨਾਂ ਬੀਜ ਵਾਲਾ ਹਦਵਾਣਾ 68 ਸੈਂਟਸ ਨੂੰ ਪਾਉਂਡ।
3: ਪੰਜਾਬ ਫੋਰੈਕਸ, ਗਗਨ ਸਿੰਘ। ਪੰਜਾਬ ਦੇ ਵਿੱਚ ਜੇ ਰੁਪਈਏ ਪਹੁੰਚਦੇ ਕਰਨੇ ਨੇ, ਜੇ ਰੁਪਈਏ ਬਾਫਰ ਹੋ ਗਏ ਤਾਂ ਡਾਲਰ ਇੱਥੇ ਪਹੁੰਚਣੇ ਕਰਨੇ ਤਾਂ ਗਗਨ ਸਿੰਘ 604-349-1313 24 ਘੰਟੇ ਦੇ ਵਿੱਚ ਪੰਜਾਬ ਰੁਪਈਏ ਪਹੁੰਚਣਗੇ ਤੇ 24 ਘੰਟਿਆਂ ਦੇ ਵਿੱਚ ਡਾਲਰ ਇੱਥੇ ਲੈ ਲਿਓ। 6043491313 ਯੂਨਿਟ 103-8840-120 ਸਟਰੀਟ ਸਰੀ, 6043491313, 604-349-1313 ਗਗਨ ਸਿੰਘ ਪੰਜਾਬ ਫੋਰੈਕਸ, ਦਾਵਾ ਤੇ ਵਾਅਦਾ ਪੱਕਾ।
4: Need help navigating our ever-changing real estate market? Grudel Baud of RE/MAX Real Estate Services is among the top 1% of all Lower Mainland realtors. Whether thinking of buying or selling residential properties, commercial properties, or farmland, call the agent with 30 years of experience to help you. Grudel Baud, your realtor for life. Call Dale at 604-303-7653 or go online at grudelbaudgroup.com.